0: Times FM 91.6 MHz.
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो चिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 40 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।

सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। यो हो जस्ट म्युजिक, नॉनस्टॉप म्यूजिकल ब्रेक, जस्ट म्यूजिक।

0: You deserve better.
1: न मधेसी न हिमाली न पहाड़ न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका।

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्राइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिताप्रतिको सम्मानमा सँगसँगै छ टाइम्स एफएम 90.6 मेगाहर्ज।

0: wherever you are.
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो चिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 4474073, 4474073, 9841074411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।

0: यो हो जस्ट म्युजिक, नन स्टप म्युजिकल ब्रेक, जस्ट म्युजिक।
1: के भूल भयो प्रिया।
2: नमस्ते, म नरेन्द्र प्यासी।
1: मसँग बोल्दिनौ के भूल भयो प्रिया।
2: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
1: मसँग बोल्दिनौ,
2: यु डिजर्भ बेटर।
3: न मधेसी, न हिमाली, न पहाड़, न हिंदू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि, भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्र्याइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिताप्रतिको सम्मानमा सँगसँगै छ। टाइम्स एफएम 90.6 मेगाहर्ज।

0: नमस्कार, म दीप श्रेष्ठ। तपाईँहरू यति बेला टाइम्स एफएम सुन्दै हुनुहुन्छ।
1: श्रेष्ठ टेलरिङ
2: चिर परिचित यहाँ श्रेष्ठ टेलरिङ।
3: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत लिइरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
4: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
3: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
4: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
5: सामाजिक सचेतनाका लागि
6: Times FM 90.6

सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6, यो हो जस्ट म्युजिक, नन स्टप म्युजिकल ब्रेक, जस्ट म्युजिक।

0: पठायो खबर।
1: नमस्ते, म रिमा गुरुङ होडा।
0: मुटुको माया।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
2: सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। यो हो जस्ट म्युजिक, नन स्टप म्युजिकल ब्रेक। जस्ट म्युजिक। क्ल्याप योर

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्र्याइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफूल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिता प्रतिको सम्मानमा सँगसँगै छ। टाइम्स एफएम 90.6 मेगाहर्ज।

0: नजिक आउनुमा माया लाउनुमा। नमस्कार, म रामकृष्ण ढकाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो चिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44-74-073, 44-74-073, 98-41-072-411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।

0: नमस्ते, म सुनिता सुब्बा। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर। किन तोड्यौ साथहरु,
1: न मधेसी न हिमाली न पहाड, न हिन्दू न मुस्लिम, न बुद्धिस्ट न इसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। यो हो जस्ट म्युजिक, नॉनस्टॉप म्यूजिकल ब्रेक, जस्ट म्यूजिक।

0: छ।
1: नमस्ते, म रोबिन शर्मा। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यू डिजर्भ बेटर।
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्र्याइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफूल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिता प्रतिको सम्मानमा सँगसँगै छ टाइम्स एफएम 90.6 मेगाहर्ज।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मनपर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यु डिजर्भ बेटर।

आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्राइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिताप्रतिको सम्मानमा सँगसँगै छ टाइम्स एफएम 90.6 मेगाहर्ज।

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्र्याइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिता प्रतिको सम्मानमा सँगसँगै छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
2: टाइम्स एफएम 90.6 मेगाहर्ज प्रत्येक दिन 12 बजे से 1 बजे तक नेवा पॉप।

0: नमस्ते, म लोचन भट्टराई।
1: मेरो हृदय भन्दा पनि पर।
0: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
2: न मधेसी, न हिमाली, न पहाड, न हिन्दू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
3: श्रेष्ठ टेलरिंग,
4: चीर परिचे, यहाँ श्रेष्ठ

0: खुशी छु माजा तिमी भन्दा धेरै, तिमी हाँस्त लाग्छ यो खुशी हो मेरै, तिमी हाँस्त लाग्छ यो खुशी हो मेरै। खुशी छु माजा तिमी भन्दा धेरै, तिमी हाँस्तला।
1: नमस्कार, म शक्ति बल्लभ, तपाईँहरू सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
0: तिमी हाँस्त लाग्छ यो खुशी हो मेरै।
2: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चाबहिल चौक, फोन नम्बर 44 74 0 73, 44 74 0 73, 98 40 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चाबहिल चौक।
5: टाइम्स एफएम 90.6 मेगाहर्ज प्रत्येक दिन नेवा पॉप।

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्राइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिता प्रतिको सम्मानमा सँगसँगै छ टाइम्स एफएम 90.6 मेगाहर्ज।

0: श्रेष्ठ टेलरिंग
1: चीर परिचे यहाँ श्रेष्ठ टेलरिंग
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि Times FM 90.6

0: नमस्ते, म विक्रम विष्टको तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: म सुन्थे हाम्रो प्रेम अमर छ रे,
2: न मधेसी न हिमाली न पहाड़, न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तँलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस चावहिल चौक, फोन नम्बर 44 74 0 73 44 74 0 73, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस चावहिल चौक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्,

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्र्याइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिताप्रतिको सम्मानमा सँगसँगै छ। टाइम्स एफएम 90.6 मेगाहर्ज।

0: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
1: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
0: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
1: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
2: सामाजिक सचेतनाका लागि
3: Times FM 90.6 Times FM 90.6 ma sundai hunuhuncha All Time Hits Hindi film ka geetharu

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: न मधेसी, न हिमाली, न पहाड़, न हिंदू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी, न गरीब, उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो चिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चोक, फोन नम्बर 44 74 0 73, 44 74 0 73, 98 40 72 4 11। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चोक।
4: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
5: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
4: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
5: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
6: सामाजिक सचेतनाका लागि
7: Times FM 90.6

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्र्याइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिताप्रतिको सम्मानमा सँगसँगै छ। टाइम्स एफएम 90.6 मेगाहर्ज।

0: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
1: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
2: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 4474073, 4474073, 9841074411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।
3: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
4: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
3: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
4: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
5: सामाजिक सचेतनाका लागि
6: Times FM 90.6

0: You deserve it better.
1: न मधेसी न हिमाली न पहाड़ न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका।

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: श्रेष्ठ टेलरिंग
1: चीर परिचे यहाँ श्रेष्ठ टेलरिंग
2: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
3: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन् के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्
4: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो धेरै फोन चलाउँदा निद्रा नलाग्ने मन डराउने र एक्लै बस्न मन लाग्ने

0: समस्या सक्छ।
1: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
0: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
2: सामाजिक सचेतनाका लागि
3: Times FM 90.6 मा सुन्दै हुनुहुन्छ All Time Hits, हिन्दी फिल्मका गीतहरू।

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक

चरैबाट उखेलेर घर घरमा भित्र्याइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिता प्रतिको सम्मानमा सँगसँगै छ। टाइम्स एफएम 90.6 मेगाहर्ज।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीत को प्रस्तुति सदाबहार।

एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: बोकेको छ।
1: टाइम्स एफएम 90.6 मा सदाबहार संगीत कालजई नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।
2: मैले गीत छोडी आए।
0: सुगम संगीतको त्यो अध्याय जसले नेपाली संगीतको इतिहास कोरेको छ, तिनै गीत संगीतको प्रस्तुति टाइम्स एफएम
3: 90.6। न मधेसी न हिमाली न पहाड़ी न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
4: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
5: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
4: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
5: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
6: सामाजिक सचेतनाका लागि
7: Times FM 90.6

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीत को प्रस्तुति सदाबहार संगीत।

0: जुजुलपा जी सपना श्री नेना चुना दिल टाइम्स एफएम 90.6 मेगाहर्ज यु डिजर्भ बेटर.
1: गीत जसमा तपाईको कथा लुकेको छ.
2: यो कथा हो कृष्ण मेरो.
1: संगीत जसले तपाईको व्यथ

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार।

0: Free Internet को मजालिन होस।
1: अब लाइफ इज ऑलवेज ऑन द हैपनिंग खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: जो जो लपा जी सृजना श्रेष्ठ नेना चना दिल टाइम्स एफएम 90.6 MHz यु डिजर्व बेटर गुजीवन
1: प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल दिनको प्रथम प्रहर सूर्योदयसँगै तपाईँका पवित्र मन सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 को एउटा अनुकरणीय अभियान दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन तपाईँको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन
2: जता हेर्यो उतै टेलरिङ पसल तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन् होइन हो त चाहिँ सधैँ यस्तो चिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे बिर्सिस
4: हो पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ अर्डरमा टेलरिङ हाउस चावहिल चोक फोन नम्बर 44 74 073 44 74 073 98 41 072 4 11 गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सर्टिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस चावहिल चोक
5: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन् के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्
6: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो धेरै फोन चलाउँदा निद्रा नलाग्ने मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ
5: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ
6: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ
7: सामाजिक सचेतनाका लागि
8: टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्राइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिताप्रतिको सम्मानमा सँगसँगै छ टाइम्स एफएम 90.6 मेगाहर्ज।

90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: 哈。
1: टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीत को प्रस्तुति सदाबहार।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: नमस्ते, म किरण प्रधान। अहिले तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल, दिनको प्रथम प्रहर, सूर्योदयसँगै तपाईँका पवित्र मन, सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 एउटा अनुकरणीय अभियान दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन। तपाईँको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार।

हवस् त आदरणीय श्रोता मित्र, यिनै साङ्गीतिक प्रस्तुतिका साथसाथै टाइम्स एफएम 90.6 मेगाहर्जका सम्पूर्ण कार्यक्रम आजको लागि यही समाप्त गर्न हामी अनुमति चाहन्छौँ। भोलि बिहान 5 बजे पुनः यहाँ सामु उपस्थित हुने बाचासहित आजको लागि यहाँको रात शुभ रहोस्। शुभरात्री।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्भ बेटर।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्भ बेटर।

0: चंचल
1: शीतल
0: शीतल
1: निर्मल
0: निर्मल
1: कोमल
0: कोमल

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार।

0: Times FM 90.6.
1: You're listening Pop Nepal on Times FM 90.6 MHz.